आकाशवाणीको नेपाली प्रसारण सेवामा सम्पूर्ण श्रोताहरूलाई स्वागत तथा अभिवादन जनाउँदै अब हजुरहरूलाई सुनाउन लागिरहेछौ लोकनी आधुनिक गीत।

0: आकाशवाणीबाट श्रद्धाले यतिजेल सुन्दै हुनुहुन्थ्यो लोक अनि आधुनिक गीत।
1: यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। सुरुमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबारदेखि पाँच देशहरूको यात्रामा प्रस्थान गर्नुहुनेछ। राष्ट्रिय परीक्षा एजेन्सी नीटले चिकित्सकीय शिक्षामा दाखिलका लागि 3 मईमा आयोजित नीट युजी 2026 परीक्षा रद्द गर्ने निर्णय लिएको छ। भारतीय जनता पार्टीका वरिष्ठ नेता हेमन्त विश्व शर्माले आज लगातार दोस्रो

0: एकचोटि आसामको मुख्यमन्त्रीको रूपमा शपथ लिनुभयो। पाकिस्तानले हालैमा इरान अनि अमेरिका बीच संघर्ष अवधि इरानी सैन्य विमानहरूलाई आफ्नो एयरबेसमा चुपचाप रहन अनुमति दिएको छ र आईपीएल क्रिकेटमा आजको म्याच गुजरात टाइटन्स अनि सनराइजर्स हैदराबाद बीच अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबारदेखि पाँच देशहरूको यात्रामा प्रस्थान गर्नुहुनेछ। पहिलो चरणमा उहाँ संयुक्त अरब अमिरात पुग्नुहुनेछ अनि राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नहानसित भेट गर्नुहुनेछ। दुई नेताले द्विपक्षीय मुद्दाहरूमाथि विचार विमर्श गर्नेछन्। विशेष रूपले ऊर्जा सहयोग तथा परस्पर हितको क्षेत्रीय अनि अन्तर्राष्ट्रिय मुद्दाहरूमा पनि बातचित हुनेछ। द्विपक्षीय कार्यनीतिक साझेदारी बढ़ाउने उपायहरूमा पनि विचार विमर्श हुनेछ।
1: यात्रा के दूसरे चरण में प्रधानमंत्री शुक्रवार को ही नीदरलैंड्स पहुंचेंगे। इससे पहले उन्होंने 2017 में नीदरलैंड्स की यात्रा की थी। प्रधानमंत्री मोदी नीदरलैंड्स के नरेश विलियम अलेक्जेंडर और महारानी मैक्सिमा से मुलाकात करेंगे। प्रधानमंत्री रॉब जेटन से भी उनकी बातचीत होगी। इसके बाद प्रधानमंत्री मोदी रविवार को स्वीडन की यात्रा पर गोथेनबर्ग पहुंचेंगे। वे स्वीडन के प्रधानमंत्री अल्फ क्रिस्टन के साथ बातचीत में द्विपक्षीय संबंधों की समीक्षा करेंगे। यात्रा के चौथे चरण में प्रधानमंत्री मोदी सोमवार को नॉर्वे पहुंचेंगे। वे तीसरे भारत नॉर्वे शिखर सम्मेलन में भाग लेंगे। प्रधानमंत्री मोदी की ये पहली नॉर्वे यात्रा होगी। यात्रा के अंतिम चरण में प्रधानमंत्री मोदी इटली जाएंगे। वे इटली के राष्ट्रपति सर्जियो मेत्रोला से मुलाकात करेंगे और प्रधानमंत्री जॉर्जिया मेलोनी के साथ भी उनकी व्यापक बातचीत होगी। विदेश मंत्रालय ने कहा है कि प्रधानमंत्री मोदी की पांच देशों की यात्रा से यूरोप के साथ भारत की साझेदारी मजबूत होगी। अनुपम की रिपोर्ट के साथ समाचार कक्ष से प्रियंका अरुण।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बंगालको नवनिर्वाचित मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा राज्य मन्त्रीमण्डलको पहिलो बैठकको निर्णयहरूको सराहना गर्नुभयो। सोशल मीडिया पोस्टमा प्रधानमन्त्रीले भन्नुभयो, पश्चिम बंगालका जनताको कल्याण सर्वोच्च प्राथमिकता हो। श्री मोदीले प्रसन्नता व्यक्त गर्दै भन्नुभयो, राज्यका जनता अब विश्वको सबैभन्दा ठूलो स्वास्थ्य योजना आयुष्मान भारतको लाभ उठाउन सक्नेछन्। यस योजना अन्तर्गत उत्तम गुणवत्ता अनि किफायती स्वास्थ्य हेरचाह सुविधा सुनिश्चित गरिन्छ। प्रधानमन्त्रीले भन्नुभयो, डबल इन्जिन सरकार प्रमुख केन्द्रीय योजनाहरूलाई निर्वाध रूपले सुलभ गराउनेछ। हिजो राज्य मन्त्रीमण्डलको बैठकमा धेरै महत्वपूर्ण निर्णयहरू लिइयो, जसमा बंगलादेश सीमामा 45 दिनभित्र बार लगाउनका लागि सीमा सुरक्षा बल बीएसएफलाई भूमि हस्तान्तरित गर्नु सामेल छ। राज्य सरकारले केन्द्र सरकारको प्रमुख स्वास्थ्य योजना आयुष्मान भारत तथा केन्द्र सरकारको अन्य पहलहरूलाई राज्यमा लागू गर्ने घोषणा पनि गरियो। आज अन्तर्राष्ट्रिय नर्स दिवस हो। आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जयन्तीको उपलक्ष्यमा यो दिवस मनाइन्छ। यस वर्षको विषय छ, हाम्रो नर्स हाम्रो भविष्य। यो दिनले विश्वभरिमा नर्सिङ पेशामा उत्तम सहायता, सुरक्षा अनि संसाधनहरूको आवश्यकतालाई दर्शाउँदछ। यो दिन रोगीहरूको हेरचाह, सामुदायिक स्वास्थ्य अनि आर्थिक विकासमा नर्सहरूको महत्वपूर्ण भूमिकाको सम्मानलाई दर्शाउँदछ। यस अवसरमा गृहमन्त्री अमित शाह अनि स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले नर्सहरूलाई देशको स्वास्थ्य प्रणालीको आधार अनि आशाको स्तम्भ बताउनुभयो। सोशल मीडिया पोस्टमा गृहमन्त्रीले भन्नुभयो, प्रत्येक नर्स पीड़ितहरूका लागि आशाको स्तम्भ हो। उहाँले भन्नुभयो, नर्सहरूको निस्वार्थ सेवा अनि अटुट समर्पण नै स्वस्थ भारतको साँचो आधार हो। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा आयोजित एक समारोहमा 15 नर्सहरूलाई वर्ष 2026 लागि राष्ट्रिय फ्लोरेन्स नाइटिङ्गेल पुरस्कार प्रदान गर्नुभयो। उनीहरूलाई यो पुरस्कार नर्सिङ क्षेत्रमा उत्कृष्ट योगदानका लागि दिइयो। यो पुरस्कार पञ्जीकृत नर्स मिडवाइफ, सहायक नर्स मिडवाइफ अनि महिला स्वास्थ्य आगन्तुकहरूलाई प्रदान गरियो। प्रत्येक पुरस्कारमा एक प्रमाणपत्र, 1,00,000 रुपियाँ नगद अनि पदक सामेल छन्। यस अवसरमा स्वास्थ्य अनि परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डा, स्वास्थ्य राज्य मन्त्री प्रताप राव जाधव तथा अन्य गण्यमान्य व्यक्ति उपस्थित थिए। राष्ट्रिय फ्लोरेन्स नाइटिङ्गेल पुरस्कारको स्थापना 1973 स्वास्थ्य अनि परिवार कल्याण मन्त्रालयले गरेको थियो। पेट्रोलियम अनि प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले आज भन्नुभयो, पश्चिम एसियामा चलिरहेको संघर्षबीच भारतले आफ्नो घरेलु एलपीजी उत्पादनलाई लगभग 36,000 टन प्रतिदिनले बढेर 54,000 टन गरेको छ। श्री पुरीले नयाँ दिल्लीमा वार्षिक व्यापार शिखर सम्मेलन 2026 सम्बोधन गर्दै भन्नुभयो, जहाँ धेरै देशहरूले पछिल्लो केही महिनाहरूमा आकाश छुने महँगी अनि इन्धनको कमीको सामना गर्न परेको छ, त्यही भारत घरेलु मूल्यलाई अपेक्षाकृत स्तर राख्नमा सफल भएको छ। उहाँले भन्नुभयो, देश काँचो तेल अनि तरल प्राकृतिक ग्यास एलएनजीका लागि 60 दिनको अनि एलपीजीका लागि 45 दिनको बफर स्टक बनाएर राखेको छ, जसले तत्काल कमीको कुनै संकट छैन। श्री पुरीले उद्योग जगतका नेताहरू अनि हितधारकलाई एलपीजीदेखि एलएनजी तर्फ ध्यान दिन अनि हरित ऊर्जा तर्फ बढ्ने आग्रह गर्नुभयो।
2: किचन में इस्तेमाल होने वाली एलपीजी सिलेंडर गैस का लगभग 60% पहले हॉर्मुज क्षेत्र से आता था, अब हमें इसके लिए नई व्यवस्थाएं करनी पड़ी। संकट से पहले हमारी घरेलू एलपीजी उत्पादन क्षमता लगभग 35,000 या 36,000 मीट्रिक टन प्रतिदिन थी। हमने अपने घरेलू उत्पादन को 36,000 से बढ़ाकर 54,000 मीट्रिक टन प्रतिदिन कर दिया है।
0: राष्ट्रिय परीक्षा एजेन्सी नीटले चिकित्सकीय शिक्षामा दाखिलका लागि 3 मईमा आयोजित नीट यूजी 2026 परीक्षा रद्द गर्ने निर्णय लिएको छ। सोशल मीडिया पोस्टमा एजेन्सीले भनेको छ, यो निर्णय विद्यार्थीहरूको हित तथा राष्ट्रिय परीक्षा प्रणालीमाथि अडेको विश्वासलाई ध्यानमा राख्दै गरिएको हो। नीटले बताएको छ, सरकारले पेपर लिकको आरोपहरूको पूरा जाँचका लागि मामिला केन्द्रीय अन्वेषण ब्यूरो सीबीआईलाई सुम्पिने निर्णय गरेको छ। एजेन्सीले भनेको छ, सीबीआईलाई पूर्ण सहयोग गरिने तथा जाँचका लागि जरूरी सबै सामग्री रेकर्ड अनि सहायता उपलब्ध गराइनेछ। नेटले भनेको छ, यो निर्णय केन्द्रीय एजेन्सीहरूसित समन्वयमा नेटद्वारा जाँच निष्कर्षहरूको मूल्याङ्कन गरेपछि गरिएको हो। नेटले भनेको छ, परीक्षाका लागि नयाँ मिति अलगसित अधिसूचित गरिनेछ। पञ्जीकरण विवरण, उम्मेद्वारको जानकारी अनि मई 2026का लागि चयनित परीक्षा केन्द्र अपरिवर्तित रहनेछ तथा पुनः परीक्षामा उपयोग गरिनेछ।
3: एनटीए ने बताया है कि सरकार ने पेपर लीक के आरोपों की पूरी जांच के लिए मामला केंद्रीय अन्वेषण ब्यूरो सीबीआई को सौंपने का निर्णय लिया है। एजेंसी ने कहा है कि ये निर्णय केंद्रीय एजेंसियों के साथ समन्वय में एनटीए द्वारा जांच निष्कर्षों का मूल्यांकन करने के बाद लिया गया है। परीक्षा के लिए नई तिथि अलग से अधिसूचित की जाएगी। पंजीकरण विवरण, उम्मीदवार की जानकारी और मई 2026 के लिए चयनित परीक्षा केंद्र अपरिवर्तित रहेंगे। दोबारा परीक्षा के लिए फिर पंजीकरण कराने की आवश्यकता नहीं होगी और कोई अतिरिक्त परीक्षा शुल्क भी नहीं लिया जाएगा। दीपेंद्र की रिपोर्ट के साथ समाचार कक्ष से
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशियल मिडिया ह्यान्डल एक्समा @AIRNews कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प।
5: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
4: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: अब सुन्नुहोस् रहल समाचार। भारतीय जनता पार्टीका वरिष्ठ नेता हेमन्त विश्व शर्माले आज लगातार दोस्रो चोटी आसामको मुख्यमन्त्रीको रूपमा शपथ लिनुभयो। राज्यपाल लक्ष्मण प्रसाद आचार्यले गुवाहाटीको खानापारा स्थित पशु चिकित्सा महाविद्यालय मैदानमा आयोजित एक समारोहमा डाक्टर शर्मालाई पद अनि गोपनीयताको शपथ दिलाउनुभयो।
6: মই শ্রী হিমন্ত বিশ্ব শর্মা ঈশ্বৰৰ নামত শপথ লওঁ যে বিধিৰ দ্বাৰা স্থাপিত ভাৰতৰ সংবিধানৰ প্ৰতি মই প্ৰকৃত বিশ্বাস আৰু আনুগত্য পোষণ কৰিম।
0: डाक्टर शर्मासित 4 विधायक रामेश्वर तेली, अतुल बोरा, चरण बोरो अनि अञ्जता नियोगले पनि मन्त्रीको पदको शपथ लिए। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह सहित धेरै केन्द्रीय मन्त्री अनि भाजपा शासित राज्यका मुख्यमन्त्री पनि समारोहमा उपस्थित थिए। तमिलनाडु विधायक जेसीडी प्रभाकरलाई आज सर्वसम्मतिले विधानसभा अध्यक्ष चुनिएको छ। कार्यवाहक अध्यक्ष एमभी करुपयाले मुख्यमन्त्री जोसेफ विजयद्वारा प्रस्तावित प्रभाकरको नाम घोषणा गर्नुभयो, जसको सदनमा पार्टीका नेता केए संगोतायनले समर्थन गरे। थोरायुर निर्वाचन क्षेत्रबाट तमिलनाडुका विधायक रवि शंकरलाई पनि सर्वसम्मतिले उपाध्यक्ष चुनियो। सदनलाई सम्बोधन गर्दै मुख्यमन्त्री जोसेफ विजयले भन्नुभयो, सबै दलहरूलाई उनीहरूको संख्या चाहे जति पनि होस् विधानसभामा बोल्ने समान अवसर पाउनुपर्नेछ। उहाँले विपक्षलाई स्वस्थ चर्चा सुनिश्चित गर्ने अपील गर्नुभयो अनि भन्नुभयो सरकारले सबैजनाको कल्याणका लागि काम गर्नेछ। विपक्षका नेता अनि डीएमके विधायक उदयनिधि स्टालिनले भन्नुभयो तमिलनाडुलाई शासन अनि लोकसेवामा एक आदर्शको रूपमा उदय हुनु छ। सदस्यहरूले विधानसभाको कार्यवाहीको सीधा प्रसारणको पनि माग गरे। तमिलनाडुका मुख्यमन्त्री सी जोसेफ विजयले स्कूलहरू कलेजहरू पूजा स्थलहरू अनि बस स्ट्याण्ड नजिक तमिलनाडु राज्य विपणन निगमको खुद्रा मदिरा दोकानहरूलाई बन्द गर्ने आदेश दिएको छ। राज्य सरकारले एक बयानमा भनेको छ उनीहरूको अधीनमा 4675 खुद्रा मदिरा दोकानहरू चलिरहेको छ जसमा स्कूल कलेज पूजा स्थल अनि बस टर्मिनलदेखि 500 मिटरको दायरामा चलिरहेको 717 दोकानहरूलाई 2 सप्ताहभित्र बन्द गर्ने आदेश दिएको छ। भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन यो महिनाको 18 तारिक ओडिसाको भ्रमणमा जानुहुनेछ। यो भ्रमणको उद्देश्य पार्टीको ढाँचालाई मजबूत गर्नु हो। उहाँले एक दिनको उच्च स्तरीय संगठनात्मक समीक्षा गर्नुहुनेछ। पछिल्लो वर्ष विधानसभा चुनावहरूमा प्राप्त ऐतिहासिक जितपछि जमिनी स्तरमा भाजपाको स्थितिलाई अझ मजबूत गर्नु यस भ्रमणको लक्ष्य हो। विदेश मन्त्री एस जयशंकरले गणित अनि विज्ञान बारेमा एकपक्षीय दृष्टिकोणसित अघि बढ्ने आह्वान गर्नुभयो। डाक्टर जयशंकर न्यूयोर्कमा संयुक्त राष्ट्र मुख्यालयमा गणितमा भारतको योगदानसित जोडिएको प्रदर्शनीको उद्घाटन अवसरमा बोलिरहनु भएको थियो। उहाँले तेस्रो युगमा भारतमा विकसित बाइनरी प्रणालीको उदाहरण दिँदै भन्नुभयो यो डिजिटल युगको आधार हो अनि यसैमा विश्व आर्टिफिसियल इन्टेलिजेन्सको दिशामा अघि बढ़िरहेको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको निजी सहायक चन्द्रनाथ रथको हत्याको जाँच केन्द्रीय अन्वेषण ब्यूरो सीबीआईले लिएको छ। राज्य पुलिसको सिफारिशमा एजेन्सीले आज आधिकारिक रूपले मामिलाको जाँच शुरू गरेको छ। सीबीआईले एक बयानमा भनेको छ कोलकाता जोनका संयुक्त निदेशकको देखरेखमा एक विशेष जाँच दल गठन गरिएको छ। पाकिस्तानले हालैमा इरान अनि अमेरिका बीच संघर्ष अवधि इरानी सैन्य विमानहरूलाई आफ्नो एयरबेसमा चुपचाप रहन अनुमति दिएको छ जबकि पाकिस्तान सार्वजनिक रूपले स्वयंलाई तेहरान अनि वाशिङटन बीच संघर्ष समाप्त गर्न मध्यस्थको भूमिका निभाइरहेको छ। एक अमेरिका मीडिया रिपोर्टमा भनिएको छ केही इरानी विमान रावलपिण्डी नजिक पाकिस्तानको नूरखान वायुसेना अड्डामा खड़ा गरिएको थियो। यो एक महत्वपूर्ण सैन्य ठेगाना हो जहाँ विमानहरू अनि सैन्य संसाधनहरूलाई सम्भावित अमेरिकी हमलाबाट सुरक्षित राख्ने कोशिश गरिनेछ। रिपब्लिकन सिनेटर लिन्से ग्राहमले पाकिस्तानको मध्यस्थको भूमिकालाई पूर्ण रूपले पुनः समीक्षा गर्ने माग गर्नुभयो। उहाँले भन्नुभयो 28 फरवरीमा शुरू भएको अमेरिका इरान संघर्ष जो 8 अप्रेलमा रोकिएको थियो त्यसमा पाकिस्तानको भूमिका सन्दिग्ध लाग्दछ। रिपोर्टमा दावी गरिए अनुसार इरानले केही नागरिक विमानहरूलाई छिमेकी देश अफगानिस्तान पठाएको छ। आईपीएल क्रिकेटमा आजको म्याच गुजरात टाइटन्स अनि सनराइजर्स हैदराबाद बीच अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ। म्याच भारतीय समयअनुसार बेलुकी 7:30 बजे शुरू हुनेछ। हिजो धर्मशालामा दिल्ली क्यापिटल्सले पंजाब किङ्सलाई 3 विकेटले पराजित गरेको छ। पंजाब किङ्सले दिएको 211 रन लक्ष्यको जवाफमा दिल्ली क्यापिटल्सले 19 ओभरमा 7 विकेट गुमाएर 216 रन बनाए। डेभिड मिलरले 28 बलमा 51 रन बनाए। पंजाब किङ्सका लागि अर्षदीप सिंह अनि यस ठाकुरले 2-2 विकेट लिए। मौसम विभागले भोलिसम्म गुजरात मध्य महाराष्ट्र मराठवाडा राजस्थान अनि पश्चिमी मध्य प्रदेशको केही भागहरूमा लू चल्ने सम्भावना व्यक्त गरेको छ। आसाम अनि मेघालयमा भारी वर्षाको अरेन्ज अलर्ट जारी गरेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबारदेखि 5 देशहरूको यात्रामा प्रस्थान गर्नुहुनेछ। राष्ट्रिय परीक्षा एजेन्सी नीटले चिकित्सकीय शिक्षामा दाखिलका लागि 3 मईमा आयोजित नीट युजी 2026 परीक्षा रद्द गर्ने निर्णय लिएको छ। भारतीय जनता पार्टीका वरिष्ठ नेता हेमन्त विश्व शर्माले आज लगातार दोस्रो चोटि आसामको मुख्यमन्त्रीको रूपमा शपथ लिनुभयो। पाकिस्तानले हालैमा इरान अनि अमेरिका बीच संघर्ष अवधि इरानी सैन्य विमानहरूलाई आफ्नो एयरबेसमा चुपचाप रहन अनुमति दिएको छ र आईपीएल क्रिकेटमा आजको म्याच गुजरात टाइटन्स अनि सनराइजर्स हैदराबाद बीच अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ। आकाशवाणीबाट समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 3:15 सुन्दै गर्नुहोस् आकाशवाणी। अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवाद तथा वाचन आरती ठकुरी, विषय छ सोमनाथ भारतको स्थायी आत्माको प्रमाण, प्रधानमन्त्री, आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले 11 मई 2026 सोमबार ऐतिहासिक सोमनाथ मन्दिरको भ्रमण गर्नुभयो र सन् 1951 पुनर्निर्मित मन्दिरको उद्घाटन भएको 75 वर्षको सम्झनामा सोमनाथ अमृत महोत्सवमा भाग लिनुभयो। यस अवसरलाई भारतको सभ्यताको यात्रामा कोशी ढुङ्गा भन्दै प्रधानमन्त्रीले सोमनाथ मन्दिर अटल विश्वास, लचिलोपन र भारतको शाश्वत आध्यात्मिक चेतनाको प्रतीकको रूपमा खडा भएको बताउनुभयो। सोमनाथ 12 ज्योतिर्लिङ्गहरू मध्ये एक हो र भारतको स्थायी आस्था र सभ्यताको सम्पदाको प्रतीक हो। सोमनाथ अमृत महोत्सवले सन् 1951 पुनर्स्थापित मन्दिरको उद्घाटन भएको 75 वर्ष पूरा भएको छ। उत्सवको एक भागको रूपमा प्रधानमन्त्रीले शुभ धार्मिक र सांस्कृतिक कार्यक्रमहरूको श्रृङ्खलामा भाग लिनुभयो। उहाँले विशेष महापूजामा भाग लिनुभयो, त्यसपछि कुम्भ अभिषेक र ध्वजारोहण समारोहहरूमा भाग लिनुभयो। भारतीय वायुसेनाको सूर्य किरण एरोबेटिक्स टीमले हक MK-132 विमानले हावामा चम्किलो युद्ध अभ्यास प्रदर्शन गर्यो, जबकि भारतीय वायुसेनाको हेलिकप्टरले सोमनाथ मन्दिरको शिखरमा पुष्प वर्षाएको थियो। पछि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सोमनाथले समयको परीक्षा सफल गरेको बताउनुभयो। 1026 CE गजनवीका अत्याचारी मोहम्मदले सोमनाथमाथि गरेको पहिलो आक्रमणदेखि अलाउद्दीन खिलजी जस्ता धेरै अन्य अत्याचारीहरूले पनि सोमनाथ मन्दिरमाथि आक्रमण गरे, तर तिनीहरूले सोमनाथ मन्दिरको स्थायी भावनालाई कहिल्यै नष्ट गर्न सकेनन्। प्रधानमन्त्रीले लकुली सोमा शर्मा, महाराजा धर्मसेन, राजाभोज महिपाल, भीमदेव आनन्दपाल, महारानी अहिल्याबाई होलकर, नवनगरका जाम साहेब दिग्विजय सिंहजी जस्ता अत्याचारको सामना गर्न दृढ रहने राजाहरू र सर्वसाधारणको प्रयासको प्रशंसा गर्नुभयो, जसले विभिन्न समयमा मन्दिर पुनर्निर्माणमा योगदान पुर्याए। श्री मोदीले सोमनाथ मन्दिरको पुनर्निर्माणमा उनीहरूको प्रयासको लागि सरदार वल्लभ भाई पटेल र डाक्टर राजेन्द्र प्रसादलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, हाम्रा प्राचीन शास्त्रहरूले दिव्य प्रभास को प्रदक्षिणा सम्पूर्ण विश्वको प्रदक्षिणा बराबर हो भनेर भनिन्छ। सोमनाथ मन्दिर हाम्रो गौरव र चेतनाको प्रतीक हो। उहाँले भन्नुभयो, सोमनाथ एक मन्दिर भन्दा बढी हो, जुन भारतको स्थायी भावनाको प्रमाणको रूपमा सेवा गर्दछ। श्री मोदीले प्रकाश पार्नुभयो, विनाशबाट नवीकरणसम्मको यात्राले राष्ट्रको अजेय सम्पदा र अटल विरासतलाई प्रतिबिम्बित गर्दछ। श्री मोदीले भन्नुभयो, सोमनाथ भगवान शिवको शिरमा चन्द्रमा विराजमान छ। जब भारतको चन्द्रयान 3 चन्द्रमाको दक्षिण ध्रुवमा आफ्नो रोभर सफलतापूर्वक अवतरण गर्यो, भगवान सोमनाथको सम्मानमा त्यस बिन्दुलाई शिवशक्ति बिन्दुको रूपमा नामकरण गरिएको थियो। प्रधानमन्त्रीले सोमनाथ मन्दिरलाई चित्रण गर्दै 5 रुपियाँको स्मारक टिकट र सोमनाथ समृद्ध विरासत र आध्यात्मिक महत्वको सम्झनामा 75 रुपियाँको एउटा सिक्का पनि जारी गर्नुभयो। स्मारक सिक्काको एकतिर सोमनाथ मन्दिरलाई चित्रण गरिएको छ, जसमा भारतको अटल विश्वास र भक्तिको 1000 वर्षको उत्सव लेखिएको छ, जसलाई 2026 जारी गरिएको वर्ष मानिन्छ। यो सिक्का कोलकाताको सरकारी टक्सारले जारी गरेको थियो। पुनर्निर्मित मन्दिर उद्घाटनको 75 वार्षिक उत्सवमा पवित्र सोमनाथको तीर्थस्थलमा आइपुग्दा प्रधानमन्त्रीले आफ्नो दिव्य अनुभवको बारेमा बताउनुभयो। श्री मोदीले मन्दिर मार्गमा भगवान सोमनाथका भक्तहरूको अपार ऊर्जा र उत्साह देखेर आफू अभिभूत र भावुक भएको बताउनुभयो। उहाँले भारतका प्रथम राष्ट्रपति डाक्टर राजेन्द्र प्रसादजीले पुनर्निर्मित मन्दिरको उद्घाटनको क्रममा अनुभव गरेको क्षणलाई आफूले पुनः अनुभव गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, सोमनाथ अमृत महोत्सवको भक्तिमय वातावरणले चारैतिर अद्भुत ऊर्जा भरिरहेको छ। प्रधानमन्त्रीले सोमनाथको हरेक कुनामा भक्ति अनुभव गर्न सकिने कुरा पनि बताउनुभयो। पुनर्निर्मित मन्दिरले आफ्नो ढोका खोलेको 75
7: आकाशवाणी सिलिगुडी अनुष्ठान सुनछেন 711 কিলোহার্টজ প্রচার তরঙ্গে এবং নিউজ অন এআইআর অ্যাপে। এখন বিজ্ঞাপন বিরতি।
8: পুলিশ
9: মিস সীমা
8: বলুন,
9: এক্ষুনি পুলিশ স্টেশনে চলে আসুন। দাঁড়ান, নইলে বাড়িতে পৌঁছে যাবো। হ্যাঁ,
8: কিন্তু কেন? মানে
9: চুপচাপ একা পাশের ঘরে যান। আপনার ছেলে এখন আমাদের কাস্টডিতে আর আপনি ডিজিটাল অ্যারেস্টে।
8: ডিজিটাল অ্যারেস্ট?
9: 1,00,000 দিয়ে দিন, বেঁচে যাবেন।
10: এতগুলো টাকা?
9: ঠিক আছে, একটা লিংক পাঠিয়েছি, এক্ষুনি প্রসেসিং এর জন্য 30,000 দিন, নইলে ছেলে কিন্তু জেলে।
10: জেলে যাবে তুমি, তোমার মুখ রেকর্ড হয়ে গেছে।
9: আরে
10: ডিজিটাল অ্যারেস্ট বলে কিচ্ছু হয় না, এরা সব ফ্রড, তাই প্যানিক করবেন না। পুলিশ, ব্যাংক, আরবিআই ইত্যাদির নামে আসা সাইবার অপরাধীদের ফোন বা ভিডিও কল থেকে সাবধান থাকবেন, তাদের কোনো টাকা পাঠাবেন না আর তক্ষুনি পুলিশে রিপোর্ট করবেন।
11: হ্যালো মাম্মা।
10: হাই।
11: আরবিআই এ কথা বলে,
10: জেনে রাখুন, সতর্ক থাকুন।

प्रादेशिक समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बंगालका नवनिर्वाचित मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा राज्य मन्त्रीमण्डलको पहिलो बैठकको निर्णयहरूको सराहना गर्नुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले उहाँको सरकारको प्राथमिकता आयुष्मान भारत योजना राज्यको अन्तिम व्यक्तिसम्म पुर्याउनु रहेको बताउनु भएको छ। पश्चिम बंगालमा मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा भारतीय जनता पार्टीको सरकारले सत्ता सम्हालेपछि राज्यको शिक्षा विभागमा ठूलो प्रशासनिक फेरबदल सुरु भएको छ। प्रवर्तन निदेशालय ईडीले पश्चिम बंगालका पूर्व मन्त्री सुजित बोसलाई हिरासतमा लिएर जाँचबुझ गर्नको लागि अदालतमा आवेदन दर्ता गरेको छ। अनि आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस हो। प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बंगालको नवनिर्वाचित मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा राज्य मन्त्रीमण्डलको पहिलो बैठकको निर्णयहरूको सराहना गर्नुभयो। सोशल मिडिया पोस्टमा प्रधानमन्त्रीले भन्नुभयो, पश्चिम बंगालका जनताको कल्याण सर्वोच्च प्राथमिकता हो। श्री मोदीले प्रसन्नता व्यक्त गर्दै राज्यका जनता अब विश्वको सबैभन्दा ठूलो स्वास्थ्य योजना आयुष्मान भारतको लाभ उठाउन सक्नेछन्। यस योजना अन्तर्गत उत्तम गुणवत्ता अनि किफायती स्वास्थ्य हेरचाह सुविधा सुनिश्चित गरिन्छ। प्रधानमन्त्रीले भन्नुभयो, डबल इन्जन सरकारले प्रमुख केन्द्रीय योजनाहरूलाई निर्वाध रूपले सुलभ गराउने छ। हिज राज्य मन्त्रीमण्डलको बैठकमा धेरै महत्त्वपूर्ण निर्णय लिएको छ, जसमा बंगलादेश सीमामा 45 दिनभित्र बार लगाउनका लागि सीमा सुरक्षा बल बीएसएफलाई भूमि हस्तान्तरित गर्नु सामेल छ। राज्य सरकारले केन्द्र सरकारको प्रमुख स्वास्थ्य योजना आयुष्मान भारत तथा केन्द्र सरकारको अन्य पहलहरूलाई राज्यमा लागू गर्ने घोषणा पनि गरेको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले उहाँको सरकारको प्राथमिकता आयुष्मान भारत योजना राज्यको अन्तिम व्यक्तिसम्म पुर्याउनु रहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीप्रति कृतज्ञता व्यक्त गर्दै उहाँले भन्नुभयो, डबल इन्जन सरकार सबै केन्द्रीय कल्याणकारी योजनाहरू कुनै अवरोध बिना जनतासम्म पुग्न सुनिश्चित गर्न प्रतिबद्ध छ। मुख्यमन्त्रीले एक्स मार्फत भन्नुभयो, वर्षौंदेखि पश्चिम बंगालका जनता केन्द्र सरकारको दूरदर्शी स्वास्थ्य र कल्याणकारी योजनाहरूबाट वञ्चित रहे। अब डबल इन्जन सरकारको साथ

0: आयुष्मान भारत सहित सबै केन्द्रीय योजनाहरू अन्तिम माइलसम्म पुग्न सुनिश्चित गरिनेछ। पश्चिम बंगाल अब विकासको बाटोमा फर्किएको उहाँले बताउनुभयो। यसअघि प्रधानमन्त्री मोदीले पनि राज्यमा आयुष्मान भारत योजना कार्यान्वयन भएकोमा खुसी व्यक्त गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, पश्चिम बंगालका जनताले अब विश्वको सबैभन्दा ठूलो स्वास्थ्य योजनाबाट लाभ उठाउनेछन्, जसले गुणस्तरीय र सस्तो चिकित्सा सेवा सुनिश्चित गर्दछ। उहाँले भन्नुभयो, डबल इन्जन सरकारले केन्द्रीय योजनाहरूको सहज कार्यान्वयन पनि सुनिश्चित गर्नेछ। हालै शपथ ग्रहण गरेका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यमा आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना लागू गर्ने घोषणा गर्नुभएको छ। विधानसभा चुनावमा भएको हारपछि तृणमूल सुप्रिमो ममता ब्यानर्जीले आगामी बिहिबार कालीघाट स्थित आफ्नो आवासमा पार्टी नेताहरू अनि विधायकहरूको विशेष बैठक बोलाउनु भएको छ। पार्टी सूत्रहरू अनुसार बैठकमा तृणमूल काङ्ग्रेस सुप्रिमोले कार्यकर्ताहरूलाई आगामी राजनैतिक लडाईँको लागि तयार रहने सन्देश दिनुहुनेछ। संगठनको पुनर्गठन, जनतासित सम्पर्क बढाउने अनि विपक्षको भूमिकालाई अधिक आक्रामक बनाउने विषयमाथि विशेष जोड दिइनेछ। सूत्रहरू अनुसार यस बैठकमा चुनावमा भएको ठूलो हारको कारणहरूको समीक्षा गरिनेछ। पार्टीका सबै वरिष्ठ नेताहरूलाई उपस्थित रहने निर्देश दिएको छ। पश्चिम बंगालमा मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा भारतीय जनता पार्टीको सरकारले सत्ता सम्हालेपछि राज्यको शिक्षा विभागमा ठूलो प्रशासनिक फेरबदल सुरु भएको छ। आज पश्चिम बंगाल स्कूल सेवा आयोग र पश्चिम बंगाल माध्यमिक शिक्षा बोर्डका प्रमुखहरूले आफ्नो पदबाट राजीनामा दिए।
1: राज्य शिक्षा विभाग अन्तर्गत पर्ने स्वायत्त निकाय पश्चिम बंगाल स्कूल सेवा आयोगका अध्यक्ष सिद्धार्थ मजुमदारले आफ्नो राजीनामा सुम्पिए। यसको साथै पश्चिम बंगाल माध्यमिक शिक्षा बोर्डका अध्यक्ष रामानुज गङ्गोपाध्यायले पनि पद छोडे। माध्यमिक शिक्षा बोर्डको नाम पनि शिक्षा भर्ती घोटालामा मुछिएको थियो, जसमा बोर्डका पूर्व अध्यक्ष कल्याणमय गङ्गोपाध्यायलाई यस मामिलामा जेल समेत जान परेको थियो। यी दुई अधिकारीहरूले यस्तो समयमा राजीनामा दिएका छन् जति बेला नयाँ सरकारले एक दिन अघि विभिन्न विभागहरू अधीनस्थ बोर्ड संगठन गैर वैधानिक निकायहरू तथा सार्वजनिक उपक्रमहरूमा नामित निदेशक सदस्य एवं अध्यक्षहरूको कार्यकाल समाप्त गर्ने आदेश जारी गरेको थियो। सिद्धार्थ मजुमदारलाई वर्ष 2022 तत्कालीन मुख्यमन्त्री ममता ब्यानर्जीको अध्यक्षतामा रहेको मन्त्रीमण्डलको पश्चिम बंगाल स्कूल सेवा आयोगको अध्यक्ष नियुक्त गरेको थियो। उनको कार्यकाल जनवरी 2025 समाप्त हुनु थियो, तर पूर्व सरकारले उनलाई विस्तार दिएका थिए। शिक्षा विभागको सूत्र अनुसार दुवै अधिकारीहरूको राजीनामा सरकारको शिक्षा सचिव कार्यालयसम्म पुगिसकेको छ। आकाशवाणी खरसाङका लागि प्रवेश राईको रिपोर्ट।
0: पश्चिम बंगालमा राजनीतिक हिंसाका पीडित परिवारहरूका लागि राज्य सरकारले ठूलो कदम उठाएको छ। 321 मृतक कार्यकर्ताहरूका परिवारको जिम्मेवारी लिने घोषणाबीच भाजपा नेताहरूले जमिनी स्तरमा सम्पर्क अभियान सुरु गरेको छ। यसै क्रममा भाजपा प्रतिनिधि मण्डलले आज जलपाइगढीको राजगंज स्थित मन्तादारी ग्राम पञ्चायतमा पुगेर उत्तरकन्या अभियानको अवधि ज्यान गुमाउने कार्यकर्ता उलेन राईका परिजनहरूसित भेट गरे। नेताहरूले परिवारलाई सकेसम्म सरकार राज्यको राजनीतिमा ठूलो सन्देश मानिँदैछ, जहाँ राजनीतिक हिंसा लामो समयदेखि एक गम्भीर मुद्दा रहेको छ। प्रवर्तन निर्देशालय ईडीले पश्चिम बंगालका पूर्व मन्त्री सुजित बोसलाई हिरासतमा लिएर जाँचबुझ गर्नका लागि अदालतमा आवेदन दर्ता गरेको छ। एजेन्सीले ब्याङ्कसाल अदालतसित 10 दिनको ईडी हिरासतको माग गरेको छ। ईडीका वकिलले अदालतमा दावी गरेका छन् कि महामारी अवधि सुजित बोससित सम्बन्धित रेस्तुरा बन्द रहे पनि करोडौं रुपियाँको लेनदेन भयो। एजेन्सीको आरोप छ उनी प्रभावशाली व्यक्ति रहेका कारण रिहा भएपछि उनले जाँचलाई प्रभावित पार्न सक्छन्। ईडीले अझ भनेको छ उनले जाँचमा सहयोग गरेनन्, न त जाँचको क्रममा सबै प्रश्नहरूको सठिक उत्तर नै दिए। एजेन्सी अनुसार सुरुमा समन जारी गरिएको भए पनि सुजित बोस उपस्थित भएका थिएनन्, पछि उनी कलकत्ता उच्च अदालतमा गएका थिए।
2: ईडीको दावी छ यदि उनलाई हाल रिहा गरियो भने उनले अन्य आरोपीहरूलाई सतर्क बनाउन सक्छन्, साथै प्रमाणहरूलाई प्रभावित पार्ने प्रयास पनि गर्न सक्छन्। अर्कोतिर सुजित बोसका वकिलले अदालतमा पक्राउको समयलाई लिएर प्रश्न उठाएका छन्। वर्ष 2022-23 को प्रमाणको आधारमा अहिले पक्राउ किन गरिँदैछ भनी प्रश्न पनि गरेका छन्। इडीले अदालतलाई बताए अनुसार भर्ती घोटालामा पक्राउ पर्ने व्यापारी ऐन नोकरीको लागि कतिपय उम्मेद्वारहरूको नाम सिफारिस गरेका थिए, जाँचमा नितय दत्ताको नाम पनि सामु आएको दावी गरिएको छ। इडी सूत्र अनुसार दक्षिण दमदम नगरपालिकामा भएको अवैध नियुक्तिको मामिलामा लगभग 150 जना उम्मेद्वारहरूको नामलाई लिएर सिफारिस गरिएको जानकारी प्राप्त भएको छ। एजेन्सीको आरोप छ यी सिफारिसहरूको सट्टामा अनुचित लाभ लियो तथा भ्रष्टाचारहरूबाट अर्जित धन विभिन्न ब्याङ्क खातामा जम्मा गरियो। यसै क्रममा केही ब्याङ्क खाताहरूको जाँच पनि गरिँदैछ। मुस्कान राई, आकाशवाणी खरसाङ।
0: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
3: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प।
4: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
3: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: दार्जिलिङका सांसद राजु विष्टले एक प्रेस विज्ञप्ति जारी गर्दै पश्चिम बङ्गालका महिलाहरूलाई ऐतिहासिक वित्तीय सहायता प्राप्त हुने भएकोमा प्रसन्नता व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो, माननीय मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीको नेतृत्वमा रहेको मन्त्रीमण्डलले आगामी 1 जुनदेखि प्रभावी अन्नपूर्ण भण्डार योजनालाई स्वीकृति दिएको छ। यस योजना अन्तर्गत पात्र महिलाहरूलाई प्रत्येक महिना प्रत्यक्ष लाभ हस्तान्तरण प्रणालीको माध्यमद्वारा उनीहरूको खातामा 3,000 रुपियाँ प्राप्त हुनेछ। साथै राज्यभरिकै सरकारी बसहरूमा पूर्ण रूपमा निशुल्क बस यात्रा पनि उपलब्ध गराइनेछ। उहाँले भन्नुभयो, यो निर्णायक कदमले राज्यभरिकै महिलाहरूसित गरिएको मुख्य चुनावी वाचालाई पूरा गर्दछ। यसले बङ्गालमा प्रत्येक महिलाको लागि सुरक्षित शून्य लागत गतिशीलता सुनिश्चित गर्दै निम्न अनि मध्यम आय भएका परिवारहरूलाई प्रत्यक्ष सहायता प्रदान गर्नेछ। यो योजनाले परिवारहरूलाई बलियो बनाउने, घरेलु आयलाई बढावा दिने अनि पश्चिम बङ्गालका महिलाहरूको गरिमा अनि स्वतन्त्रतालाई दरिलो बनाउने उहाँले अझ बताउनुभयो। राष्ट्रिय परीक्षण एजेन्सी एनटिएले निट युजी 2026 परीक्षा रद्द गर्ने र पुनः परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ। एजेन्सीले परीक्षामा भएको कथित अनियमितता र अनुसन्धान एजेन्सीहरूबाट प्राप्त जानकारीको आधारमा यो निर्णय गरेको हो। केन्द्र सरकारले सम्पूर्ण विषयमा व्यापक अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो सिबिआईलाई सुम्पेको छ। आज एक विज्ञप्तिमा एनटिएले भनेको छ, गत 3 मईमा आयोजित निट युजी 2026 परीक्षा प्रक्रिया वर्तमान परिस्थितिमा जारी राख्न सकिँदैन। पारदर्शिता, निष्पक्षता र परीक्षा प्रणालीमा विद्यार्थीहरूको विश्वास कायम राख्न परीक्षा रद्द गर्ने र पुनः सञ्चालन गर्ने निर्णय गरिएको छ। नयाँ परीक्षा मिति र प्रवेश पत्र पुनः जारी गर्ने तालिका आधिकारिक माध्यमबाट चाँडै घोषणा गरिनेछ। एनटिएले उम्मेद्वारहरू र अभिभावकहरूलाई आधिकारिक जानकारीमा मात्र भरोसा गर्ने र सामाजिक सञ्जालमा प्रसारित अप्रमाणित समाचारहरूबाट बाँच्ने अपील गरेको छ।
5: विज्ञप्तिमा भनिएको छ कि सरकारले यस मुद्दाको विस्तृत अनुसन्धान सिबिआईलाई सुम्पने निर्णय गरेको छ र एनटिएले अनुसन्धान एजेन्सीलाई सबै आवश्यक कागज पत्र, रेकर्ड र सहयोग प्रदान गर्नेछ। एनटिएले मई 2026 चक्रको लागि दर्ता भएका उम्मेद्वारहरूको डेटा, उम्मेद्वारहरूको स्थिति र चयन गरिएका परीक्षा केन्द्रहरू आगामी पुनः परीक्षाको लागि मान्य रहने कुरा पनि स्पष्ट पारेको छ। पुनः दर्ताको आवश्यकता पर्ने छैन र कुनै अतिरिक्त सुविधा निम्त्याउनेछ, तर परीक्षा प्रणालीमा विश्वास कायम राख्न यो कदम आवश्यक थियो। आकाशवाणी समाचारको लागि सपन सुब्बाको यो रिपोर्ट।
0: अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा आज राष्ट्रपति भवनमा आयोजित एक समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले वर्ष 2026 को लागि राष्ट्रिय फ्लोरेन्स नाइटिङ्गेल पुरस्कार प्रदान गर्नुभयो। यस वर्ष देशभरिका विभिन्न राज्य र केन्द्र शासित प्रदेशहरूका 15 नर्सिङ कर्मीहरूलाई उनीहरूको उत्कृष्ट योगदानका लागि छनौट गरिएको छ। यस अवसरमा राष्ट्रपतिले नर्सिङ कर्मीहरूले सेवाको उच्चतम स्तरको उदाहरण प्रस्तुत गर्न अनि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्त्वपूर्ण भूमिका

0: शुरू गरौं आजका मुख्य समाचारहरूबाट। हेमन्त विश्व शर्माले लिए दोस्रो पटक आसामको मुख्यमन्त्रीको पदको शपथ। राष्ट्रपतिद्वारा 15 जना नर्सलाई राष्ट्रिय फ्लोरेन्स नाइटिंगल पुरस्कार प्रदान। विदेशी मुद्रा बचतका लागि इन्धनको प्रयोग घटाउन प्रधानमन्त्री मोदीको आग्रह। नेशनल टेस्टिङ एजेन्सीद्वारा नीट परीक्षा रद्द। मातृभाषा र एआई आधारित शिक्षामा अनुसन्धानलाई सरकारको प्राथमिकता दिइने मन्त्री धर्मेन्द्र प्रधानको भनाई। अनि हरेक चुनौती सामना गर्न भारत सक्षम रहेको वाणिज्य मन्त्री पीयूष गोयलको भनाई। समाचार विस्तारमा। हेमन्त विश्व शर्माले आज लगातार दोस्रो पटक आसामका मुख्यमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन्। राज्यपाल लक्ष्मीप्रसाद आचार्यले गुवाहाटीस्थित खानापाराको पशु चिकित्सा महाविद्यालय मैदानमा आयोजित समारोहमा डाक्टर शर्मालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। डाक्टर शर्मासँगै चारजना विधायकले पनि मन्त्री पदको शपथ लिएका छन्। समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह लगायत केन्द्र सरकारका मन्त्रीहरू तथा विभिन्न भारतीय जनता पार्टी शासित राज्यका मुख्यमन्त्रीहरूको उपस्थिति रहेको थियो। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा वर्ष 2026 लागि 15 जना नर्सिङ पेशाकर्मीलाई राष्ट्रिय फ्लोरेन्स नाइटिंगल पुरस्कार प्रदान गरेकी छन्। नर्सिङ क्षेत्रमा उत्कृष्ट योगदान पुर्याए बापत उनीहरूलाई उक्त पुरस्कार प्रदान गरिएको हो। यो पुरस्कार दर्तावाला नर्स, सुत्केरी सेवा सम्बन्धी स्वास्थ्य कर्मी, सहायक नर्स तथा महिला स्वास्थ्य पर्यवेक्षकहरूलाई प्रदान गरिएको हो। प्रत्येक पुरस्कारमा प्रमाणपत्र, 1,00,000 रूपियाँ नगद तथा पदक समावेश रहेको छ। राष्ट्रपति मुर्मूले नर्सिङ कर्मी तथा स्वास्थ्य सेवा क्षेत्रमा कार्यरत पेशाकर्मीहरूको अमूल्य योगदानप्रति सम्मान व्यक्त गर्दै उहाँहरूले करूणा र पूर्ण समर्पणका साथ देशको सेवा गरिरहेको बताइन्। उनले चुनौतीपूर्ण परिस्थितिमा समेत गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन नर्सिङ पेशाकर्मीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरिन्। साथै बिरामीको सेवामा निरन्तर समर्पित रहँदै उत्कृष्ट कार्य गर्ने सबै पुरस्कार विजेताको प्रशंसा पनि गरिन्। प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम एशियामा जारी संकटका बीच विदेशी मुद्रा बचत गर्न, इन्धनको प्रयोग घटाउन तथा विदेशी उत्पादनको उपभोग कम गर्न देशवासीलाई आग्रह गरेका छन्। उनले भनेका छन्,
1: पेट्रोल डीजल का उपयोग कम करें, इलेक्ट्रिक बस और पब्लिक ट्रांसपोर्ट का अधिक इस्तेमाल करें, कार पुलिंग को बढ़ावा दें। ये जरूरी है कि सरकारी और प्राइवेट दोनों ही दफ्तरों में वर्क फ्रॉम होम को प्राथमिकता दी जाए। मैं कुछ स्कूलों से भी आग्रह करूंगा कि कुछ समय के लिए ऑनलाइन क्लासेज की व्यवस्था पर काम करें।

0: मैं आप सबसे आग्रह करूंगा कि जब तक हालात सामान्य न हो हम सोने की खरीद को टाले।
1: गुजरातको वडोदराबाट आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले पेट्रोल र डिजेलको खपत घटाउन तथा कोविड 19 महामारीका बेला अप्नाएका वर्क फ्रम होम अनलाइन कक्षा र भर्चुअल बैठक जस्ता उपाय पुनः अप्नाउन आग्रह गरे। उनले आयात घटाएर संकटको सामना गर्न सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्दै देशका स्रोत समाधानमाथिको बोझ कम गर्न सबै नागरिक एकजुट हुनुपर्ने बताए। प्रधानमन्त्रीले सरकारले यस संकटको प्रभाव जनतामाथि न्यून पार्न हर सम्भव प्रयास गरिरहेको उल्लेख गर्दै अवस्था सामान्य नभएसम्म प्रत्येक सानो तर अर्थपूर्ण कदम पनि राष्ट्रहितमा हुने बताए। नेशनल टेस्टिङ एजेन्सीले स्नातक तहको चिकित्सा शिक्षामा भर्नाका लागि यही महिनाको 3 तारीक सञ्चालन गरिएको नीट स्नातक तह परीक्षा 2026 रद्द गर्ने निर्णय गरेको छ। सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै निकायले विद्यार्थीहरूको हित तथा राष्ट्रिय परीक्षा प्रणाली प्रतिको विश्वासलाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको जनाएको छ। प्रश्न पत्र चुहावट सम्बन्धी आरोपको विस्तृत अनुसन्धानका लागि भारत सरकारले यो विषय सेन्ट्रल ब्यूरो अफ इन्वेस्टिगेशनलाई जिम्मा लगाउने निर्णय गरेको पनि जनाएको छ। निकायका अनुसार अनुसन्धानका लागि आवश्यक सबै अभिलेख कागजात तथा सहयोग उपलब्ध गराइनेछ। केन्द्रीय निकायहरू तथा अनुसन्धान एजेन्सीबाट प्राप्त सूचनाको अध्ययनपछि यो निर्णय लिएको बताइएको छ। एनटीएले परीक्षा पुनः सञ्चालन गरिने र त्यसको मितिपछि सार्वजनिक गरिने जनाएको छ। मई 2026 परीक्षाका लागि गरिएको दर्ता विवरण उम्मेद्वार सम्बन्धी जानकारी तथा छनौट गरिएका परीक्षा केन्द्रहरू यथावत रहनेछन्। साथै पुनः दर्ता गर्न नपर्ने र कुनै अतिरिक्त परीक्षा शुल्क पनि नलिने स्पष्ट पारिएको छ। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राष्ट्रिय शिक्षा नीति 2020 मार्फत सरकारले मातृभाषा भारतीय ज्ञान परम्परा तथा एआई आधारित शिक्षामा अनुसन्धान र नव प्रवर्तनलाई निरन्तर प्रोत्साहन गरिरहेको बताएका छन्। भारतीय सामाजिक विज्ञान अनुसन्धान परिषदको 58 स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री प्रधानले ग्लोबल साउथका देशहरूले विश्वास समाधान र नेतृत्वको अपेक्षा सहित भारततर्फ हेरिरहेको उल्लेख गरे। भारतका वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत आर्थिक प्राविधिक तथा भू राजनीतिक सबै प्रकारका चुनौती सामना गर्न सक्षम रहेको बताएका छन्। नयाँ दिल्लीमा आयोजित सीआईआई वार्षिक व्यापार शिखर सम्मेलन 2026 सम्बोधन गर्दै मन्त्री गोयलले विभाजित भू राजनीतिक तथा व्यावसायिक अवस्थाका कारण विश्वले दैनिक रूपमा विभिन्न संकटको सामना गरिरहेको उल्लेख गरे। उनले प्रतिकूल परिस्थितिलाई अवसरमा रूपान्तरण गर्दै भारत निरन्तर अघि बढ़िरहेको बताए। अन्तर्राष्ट्रिय मुद्रा कोषमा मापदण्डलाई उद्धृत गर्दै उनले भारतसँग हाल करिब 11 महिनासम्मको आय धान्न पर्याप्त विदेशी मुद्रा संचित रहेको जानकारी दिए। उनका अनुसार यसले विश्व स्तरमा भारतलाई बलियो आर्थिक स्थितिमा राखेको छ। यस विषयमा उनले थप बताएका छन्।
2: World today, with a fragmented geopolitical and business situation, is facing a crisis every day. But look at the India story within this crisis. Our economy remains robust, very strong fundamentals. The IMF says if you have 8 to 12 months of foreign exchange reserves to cover your imports, you are considered in a very strong position. We have 11 months cover on our imports. We've had a record year in exports. We've exported, the final figure will be out in a couple of days, but roughly $863 billion, which is an all-time high. And our trade deficit, goods and services together, is less than our annual remittance.
1: भारत सरकारको स्कूल शिक्षा तथा साक्षरता विभागका सचिव संजय कुमारले एनसीआईआरटी र सीबीएसईले संयुक्त रूपमा कक्षा 3-8 विद्यार्थीका लागि कम्प्युटेशन थिंकिङ तथा आर्टिफिशियल इन्टेलिजेन्स एआई आधारित नयाँ पाठ्यक्रम लागू गरेको बताएका छन्। सचिव कुमारले पाठ्यक्रम कार्यान्वयनमा आइसकेको जानकारी दिँदै ग्रीष्मकालीन विदाका क्रममा शिक्षकहरूलाई आवश्यक तालिम प्रदान गरिने जनाए। उनले विद्यालय पुनः सञ्चालन भएपछि यी